0: फकीरों से ये सोच रहा हूँ
1: वो कौन सी शय है जो मोहब्बत से बड़ी है, उस शौक से जिस दिन से मेरी आंख लड़ी है, दुनिया की हर एक शय मेरे कदमों में पड़ी है।
2: बहुत
1: और आइए एक मतला और चंद शेर और पेश कर देता हूँ। ये कौन आके ले गया मौसम बहार का,
2: ये कौन आके ले गया मौसम बहार का,
1: ये कौन आके ले गया मौसम बहार का, तूफान हर एक सिमत है गर्दो गुबार का। तूफान हर एक सिमत
2: बहुत अच्छे है, राशिद रहमान साहब
0: गर्दो
2: गुबार। ये थे हजरत राशिद रहमान साहब जो अपने खूबसूरत मुरस्सा कलाम से नवाज रहे थे। आइए हजरत मेरठ के बाद दिल्ली चलते हैं और एक ऐसे खूबसूरत लबो लहजे की शायरा से दरखास्त करते हैं कि जिसके बगैर आज हिंदुस्तान का कोई भी मुशायरा अधूरा या नामुकम्मल समझा जाता है। सरिता जैन साहिबा से दरखास्त करते हैं कि वो अपने कलाम से नवाजें। सरिता जैन,
3: सभी को मेरा नमस्कार। एक मतला और एक शेर देखिएगा कि तेरे एक ख्याल से दिल पर दबाव बढ़ने लगा।
2: तेरे ख्याल से दिल पर दबाव बढ़ने लगा।
3: तेरे ख्याल से दिल पर दबाव बढ़ने लगा। अजीब बात है, मरहम से घाव बढ़ने बहुत बहुत शुक्रिया कि तेरे ख्याल से दिल पर दबाव बढ़ने लगा। अजीब बात है, मरहम से घाव बढ़ने लगा। और कहा है जब से किसी ने कि अच्छी लगती हो, कहा है जब से किसी ने कि अच्छी लगती हो, हमारा अपने लिए रख रखाव बढ़ने लगा। हमारा अपने लिए रख रखाव बढ़ने लगा। बहुत बहुत शुक्रिया कि दिल का दरिया कटाव करता रहा।
2: दिल का दरिया कटाव करता रहा।
3: दिल का दरिया कटाव करता रहा। इश्क सीने में घाव करता रहा। इश्क सीने में घाव करता रहा। और एक ताजिर से हो गया था इश्क।
2: एक ताजिर से हो गया था।
3: एक ताजिर से हो गया था इश्क। उम्र भर मोल भाव करता रहा। एक ताजिर से हो गया था इश्क। उम्र भर मोल भाव करता रहा। चंद शेर और देखिए, मतलब कुछ यूं हुआ कि इश्क किसी से कर बैठी अनजाने में।
2: इश्क किसी से कर बैठी
3: अनजाने में। इश्क किसी से कर बैठी अनजाने में। और फिर सांसें भरनी पड़ी हर जाने में। और फिर सांसें भरनी पड़ी हर जाने में। कब से लगी हूँ खुद को ये समझाने में।
2: कब से लगी हूँ
3: खुद को ये समझाने में। एक ही हिचकी लगती है मर जाने में।
0: अच्छा है, अच्छा है, वाह वाह।
3: कब से लगी हूँ खुद को ये समझाने में।
0: क्या कहने, वाह वाह वाह।
3: एक ही हिचकी लगती है मर जाने में। और ख्वाबों की एक लाश अचानक बोल उठी।
2: ख्वाबों की एक लाश अचानक बोल उठी।
3: ये ख्वाबों की एक लाश अचानक बोल उठी। कितनी देर लगाओगे दफनाने में। कितनी देर लगाओगे दफनाने में। बहुत बहुत शुक्रिया कि मोहब्बतों के मुसलसल अजाब ले डूबे।
2: मोहब्बतों के मुसलसल अजाब ले।
3: मोहब्बतों के मुसलसल अजाब ले डूबे। अगर मैं नींद ना तोड़ूं तो ख्वाब ले डूबे। अगर मैं नींद ना तोड़ूं तो ख्वाब ले डूबे। और शुरू शुरू में तो रिश्ता बराबरी का रहा।
2: शुरू शुरू में तो
3: रिश्ता बराबरी का रहा। फिर उसके बाद हिसाबो किताब ले डूबे।
0: क्या बात है।
3: फिर उसके बाद हिसाबो किताब ले डूबे। और कई फकीरों ने तोड़ा है शहंशाही गुरूर। कई फकीरों ने तोड़ा है शहंशाही गुरूर। कई चराग हैं जो आफ्ताब ले डूबे। कई चराग हैं जो आफ्ताब ले
0: डूबे।
3: उसे भी चैन कहाँ मिल सका हमारे बगैर। हमें तो खैर कहीं इस्तिराब ले डूबे।
2: सरिता जैन साहिबा, बहुत अच्छे कलाम से नवाजा आपने। آئیے حضرات اسی سلسلے کو آگے بڑھاتے ہیں اور پروین شغف صاحبہ بھی دہلی سے تشریف لائی ہیں، ان سے درخواست کر لیتے ہیں کہ وہ اپنے کلام سے نوازیں. پروین شغف صاحبہ مائک پر.
4: آداب حاضرین محفل، بہت بہت شکریہ شکیل صاحب کا. غزل سے مطلب عرض کر رہی ہوں، سماعت فرمائیں.
0: جی عطا کیجیے.
4: حد جنوں کے پار بھی جاتی رہی ہوں میں، حد جنوں کے پار بھی جاتی رہی ہوں میں، دامن سے اپنے آگ بجھاتی رہی ہوں میں. دامن سے اپنے آگ بجھاتی رہی ہوں میں. سب دیکھتے رہے ہیں تماشا کھڑے کھڑے،
2: سب دیکھتے رہے ہیں تماشا،
4: سب دیکھتے رہے ہیں تماشا کھڑے کھڑے، ہنس کر بدن کی خاک اڑاتی رہی ہوں. ہنس کر بدن کی خاک اڑاتی رہی ہوں. اور زنجیروں میں میری کوئی جھنکار تو نہیں،
2: زنجیروں میں میری
4: کوئی جھنکار تو نہیں، اشکوں سے اپنے شور مچاتی رہی ہوں میں. اشکوں سے اپنے شور مچاتی رہی ہوں میں. اور شعر یہ کہ رکھا ہے سب نے قید قفس میں مجھے مگر،
2: رکھا ہے سب نے
4: قید قفس میں مجھے مگر، زندان میں آفتاب کو لاتی رہی ہوں میں، زندان میں آفتاب کو لاتی رہی ہوں. کھینچی تھی آسمان پہ اشکوں سے ایک لکیر،
2: کھینچی
4: تھی آسمان پہ اشکوں سے ایک لکیر، آہوں سے ضرب روح مٹاتی رہی ہوں میں، آہوں سے ضرب روح مٹاتی رہی ہوں میں. وحشت میں رو برو جو فرشتے ہوئے شغف،
2: وحشت میں رو برو
4: جو فرشتے ہوئے شغف، حرف دعا انہیں بھی پڑھاتی رہی ہوں میں، حرف دعا انہیں بھی پڑھاتی رہی ہوں میں. بہت شکریہ. اور جو دیکھ کر تجھے آئینہ مسکرا رہا ہے،
2: جو دیکھ کر تجھے
4: جو دیکھ کر تجھے آئینہ مسکرا رہا ہے، اسے بھی آج تیرا ظرف یاد آ رہا ہے. اسے بھی آج تیرا ظرف یاد آ رہا ہے. تلاش زیست میں عمرے تمام کاٹی ہے، تلاش زیست میں عمرے تمام کاٹی ہے، وہ نقش اب تو مجھے آئینہ دکھا رہا ہے. وہ نقش اب تو مجھے آئینہ دکھا رہا ہے. علاج کرتی رہی اس کے زخم کا گھر میں،
2: علاج کرتی رہی اس کے زخم کا گھر میں،
4: علاج کرتی رہی اس کے زخم کا گھر میں، وہ شخص بھی میرے زخموں کی ایک دوا رہا ہے. وہ شخص بھی میرے زخموں کی ایک دوا رہا ہے. تو میری خانہ بدوشی کے سب نشان مٹا،
2: تو میری خانہ بدوشی کے سب نشان،
4: تو میری خانہ بدوشی کے سب نشان مٹا، نیا جہان سرے جہاں کوئی بسا رہا ہے. نیا جہان سرے جہاں کوئی بسا رہا ہے. اور چراغ آج ہوا کے حوالے پھر ہے کیا،
2: چراغ ہوا کے حوالے ہے،
4: چراغ آج ہوا کے حوالے پھر ہے کیا، نہ جانے تیرا شبی اب کون مٹا رہا، نہ جانے تیرے شبی کون اب مٹا رہا ہے.
2: بہت اچھے،
4: نہ جانے تیرا شبی کون.
2: بہت اچھے پروین شغف صاحبہ، آپ دہلی سے تشریف لائی ہیں. پروین شغف صاحبہ اپنے کلام سے نواز رہی تھی. آئیے حضرات ایک مستند اور معتبر شاعر کے حضور حرف التماس لے کر چلتے ہیں، جن کا تعلق تو میرٹھ سے ہے لیکن دہلی سے تشریف لائے ہیں، ان دنوں دہلی میں مقیم ہیں. عرفان اعظمی صاحب سے درخواست کرتے ہیں کہ وہ اپنے کلام سے نوازیں. عرفان اعظمی صاحب مائک.
0: شکریہ عطر شکیل میاں. آغاز کر رہا ہوں کچھ دوہوں سے.
2: ارشاد عطا کریں.
0: عرض کیا ہے کہ صوفی دوہا دیکھیں،
2: ارشاد
0: کہ میں جس کی جوگن بنی چھوڑ دیا گھر بار،
2: میں
0: جس کی جوگن بنی
5: چھوڑ
0: دیا گھر بار، اور پی کی گلبہیاں کروں مل جائے سنسار. میں جس کی جوگن بنی چھوڑ دیا گھر بار، پی کی گلبہیاں کروں مل جائے سنسار، اور دھوپ جگت کا منہ گیا پی کی چھائیاں آئی. یہ بھی صوفی دوہا. دھوپ جگت کا منہ گیا پی کی چھائیاں آئی، अनुरागी परिवेश से मैंने मुक्ति पाई।
2: वाह
0: वाह, डूब जगत का मोह गया, पी की छैया।

0: आई, अनुरागी परिवेश से मैंने मुक्ति पाई, और राधा को आभास है, मीरा को एहसास, राधा को आभास है, मीरा को एहसास, दोनों चाहे प्रेम में मोहन का विश्वास, राधा को आभास है, मीरा को एहसास, दोनों चाहे प्रेम में मोहन का विश्वास, मन को निर्मल कीजियो, भर भर अश्क बहाओ, मन को निर्मल कीजियो, भर भर अश्क बहाओ, मलिन करे तालाब को पानी का ठहराओ, मन को निर्मल कीजियो, भर भर अश्क बहाओ, मलिन करे तालाब को पानी का ठहराओ। एक सादा सी गजल पेश कर रहा हूँ, बिल्कुल सादा अल्फाज, सीधी सादी, अर्ज किया है कि इश्क मोहब्बत चाहत प्यार सब बेकार, इश्क मोहब्बत चाहत प्यार सब बेकार, कौन है दिलबर कैसा यार सब बेकार, इश्क मोहब्बत चाहत प्यार सब बेकार, कौन है दिलबर कैसा यार सब बेकार, और जब अपने ही हाथ हो जंग आलूद तो फिर,
1: जब अपने ही हाथ हो जंग आलूद तो,
0: जब अपने ही हाथ हो जंग आलूद तो फिर खंजर बर्छी और तलवार सब बेकार, जब अपने ही हाथ हो जंग आलूद तो फिर खंजर बर्छी और तलवार सब बेकार, और जब अपने दिल का गुलशन शादाब नहीं, जब अपने दिल का गुलशन शादाब नहीं, दुनिया के गुल और गुलजार सब बेकार, जब अपने दिल का गुलशन शादाब नहीं, दुनिया के गुल और गुलजार सब बेकार, और ये शेर भी देख लें कि जीस्त के हंगामों से कब फुर्सत हमको,
1: जीस्त के हंगामों से,
0: जीस्त के हंगामों से कब फुर्सत हमको, फिर हफ्ता हो या इतवार सब बेकार, जीस्त के हंगामों से कब फुर्सत हमको, फिर हफ्ता हो या इतवार सब बेकार। आखिरी शेर है कि अपने बाजू ही अपने काम आते हैं,
1: अपने बाजू ही अपने काम,
0: अपने बाजू ही अपने काम आते हैं, दोस्त अकारीब रिश्तेदार सब बेकार,
2: सही बहुत खूब,
0: दोस्त अकारीब रिश्तेदार सब बेकार। बहुत शुक्रिया,
1: शुक्रिया जनाब इरफान आजमी साहब, अपने खूबसूरत कलाम से, दोहों और एक गजल से नवाज रहे थे, हम उनके शुक्रगुजार हैं। आइए हजरात अब कायनात अदब की उस शख्सियत के हुजूर हर्फ इल्तिमास लेकर चलते हैं जिसने अपने नाम की तरह अपने मेरठ को भी पूरी दुनिया में पॉपुलर कर दिया। पॉपुलर डॉक्टर, पॉपुलर मेरठी साहिब से दरखास्त है कि वो अपने कलाम से नवाजें, इस्तकबाल कीजिए।
2: बहुत शुक्रिया शकील भाई, मैं गजल की चंद अशआर अदा कर रहा हूं, दामाद फरमाइए। एक बीवी कई साले खुदा खैर करे,
1: वाह वाह, एक बीवी कई साले हैं खुदा खैर करे,
2: खाल सब खींचने वाले हैं
1: खुदा खैर
2: करे, खाल सब खींचने वाले हैं खुदा खैर करे, और शेर देखेंगे मेरा ससुराल में कोई भी तरफदार नहीं,
1: मेरा ससुराल में कोई भी तरफदार नहीं,
2: उनके भी होंठों पे ताले हैं,
1: उनके भी होंठों पे ताले हैं खुदा,
2: उनके भी होंठों पे ताले हैं खुदा खैर करे, और शेर देखें कि तन के वो उजले नजर आते हैं जितने यारो,
1: तन के वो उजले नजर आते हैं
2: जितने यारो, मन के वो उतने ही काले हैं
3: खुदा खैर करे,
2: तन के वो उजले नजर आते हैं जितने यारो, मन के वो उतने ही काले हैं खुदा खैर करे, और क्या ताज्जुब है किसी रोज हमें भी डस लें, क्या ताज्जुब है
1: किसी रोज हमें भी डस लें,
2: सांप कुछ हमने भी पाले हैं
1: खुदा खैर करे,
2: सांप कुछ हमने भी पाले हैं
1: खुदा
2: खैर करे, और कूचे यार का तय होगा सफर अब कैसे,
1: कूचे यार का तय होगा सफर अब कैसे,
2: पाँव में छाले ही छाले हैं
3: खुदा खैर करे,
2: ऊंचा यार का तय होगा सफर अब कैसे, पाँव में छाले ही छाले हैं खुदा खैर करे, और देखें कि ऐसी तब्दीली तो हमने कभी देखी ना सुनी, ऐसी तब्दीली तो हमने कभी देखी ना सुनी, अब अंधेरे ना उजाले हैं
1: खुदा खैर करे,
2: अब अंधेरे ना उजाले, ऐसी तब्दीली तो हमने कभी देखी ना सुनी,
1: सच्चा है बहुत अच्छा,
2: अब अंधेरे ना उजाले हैं
1: खुदा
2: खैर करे, और देखें कि हर वरक पर है छपी गैर मुहज्जब तस्वीर,
1: वाह वाह वाह, हर वर्क पर है छपी गैर मुहज्जब तस्वीर,
2: कितने बेहुदा रिसाले हैं
3: खुदा खैर करे,
2: हर वर्क पर है छपी गैर मुहज्जब तस्वीर,
1: कितने बेहुदा रिसाले
2: हैं खुदा खैर करे, कितने बेहुदा रिसाले हैं खुदा खैर करे। आइए चंद गजल के चंद अशआर और देखें, के बने हो जो रहबर وغیرہ وغیرہ
1: بنے ہو جو رہبر وغیرہ وغیرہ
2: بنے ہو جو رہبر وغیرہ وغیرہ ہے شہرت کا چکر
1: وغیرہ
2: وغیرہ بنے ہو جو رہبر وغیرہ وغیرہ ہے شہرت کا چکر وغیرہ وغیرہ وغیرہ وغیرہ اور میرے ساتھ خود بیٹھ کر پی چکے ہیں میرے خمار اور ساگر
1: وغیرہ
2: یہ سچا شعر ہے لیکن میں موجود تھا اس وقت میرے ساتھ خود بیٹھ کر پی چکے ہیں خمار اور ساگر وغیرہ وغیرہ گلے ساونی رت میں ملنے لگے ہیں
1: گلے ساونی رت میں ملنے لگے ہیں
2: ندی اور سمندر
1: واہ بہت اچھا
2: گلے ساونی رت میں ملنے لگے ہیں ندی اور سمندر وغیرہ وغیرہ اور دیکھیں کہ ندی اور غلط کہہ رہے ہو کہ ہوں گے برابر
1: غلط کہہ رہے ہو کہ ہوں گے برابر
2: وسیم اور جوہر
1: وغیرہ
0: بہت اچھا ہے واہ واہ
2: غلط کہہ رہے ہو کہ ہوں گے برابر
1: وسیم
2: اور جوہر وغیرہ وغیرہ اور ترنم کے مارو ہوں کو کھلاؤ
1: ترنم کے مارو ہوں کو کھلاؤ
2: دہی اور شکر ترنم کے مارو ہوں کو کھلاؤ دہی اور شکر وغیرہ وغیرہ اور دکھاتی ہے اب تو نئی شاعرہ بھی
1: دکھاتی ہے اب تو نئی شاعرہ بھی
2: ترنم کا جوہر دکھاتی ہے اب تو نئی شاعرہ بھی ترنم کا جوہر
1: وغیرہ وغیرہ
2: جہاں دیکھی آج ٹکرا رہے ہیں
1: جہاں دیکھیے آج ٹکرا رہے ہیں
2: مونس مذکر وغیرہ وغیرہ
1: واہ
2: جہاں دیکھیے
1: آج ٹکرا رہے ہیں
2: مونس مذکر
1: وغیرہ وغیرہ
2: اور سبھی ایک صف میں نظر آ رہے ہیں
1: سبھی ایک صف میں نظر آ رہے ہیں
2: گویے سخنور
1: وغیرہ
2: وغیرہ سبھی ایک صف میں نظر آ رہے ہیں گویے سخنور وغیرہ وغیرہ اور ادب میں بہر دور زندہ رہیں گے
1: ادب میں بہر دور زندہ رہیں گے
2: جگر اور ازگر
1: واہ
0: بے شک
1: یقیناً
0: بے شک بے شک
2: جگر اور ازگر وغیرہ وغیرہ وغیرہ اور دیکھیں کہ جگر اور ازگر وغیرہ وغیرہ اور میاں پاپولر توڑ کر پھینک بھی دو
1: میاں پاپولر توڑ کر پھینک بھی دو
2: یہ مینا یہ ساگر
1: وغیرہ
2: وغیرہ
1: بہت اچھا
2: یہ مینا یہ ساگر
1: وغیرہ
2: کچھ اور
1: کچھ اور
2: یہ غزل کے چند اشعار دیکھیے میں نے ایک مشورے کی شکل میں ہے یہ غزل کچھ اشعار اس میں مشورے دیے گئے ہیں کہ ہمارے نوجوانوں کو ایکسرسائز بھی کرنی چاہیے تو اس میں دیکھیں کہ جوان بازو میں طاقت بہت ضروری ہے
1: جوان بازو میں طاقت بہت ضروری ہے
2: ہمارے بچوں کو کثرت بہت ضروری
1: ہمارے بچوں کو کثرت بہت ضروری ہے
2: اور تیری نگاہ عنایت بہت ضروری ہے
1: تیری نگاہ عنایت بہت ضروری ہے
2: لگی ہو پیاس تو شربت بہت ضروری ہے تیری نگاہ عنایت
1: بہت ضروری ہے
2: لگی ہو پیاس تو شربت بہت ضروری ہے اگر ہو خرچ زیادہ قلیل ہو تنخواہ
1: اگر ہو خرچ زیادہ قلیل ہو تنخواہ
2: تو یہ سمجھ لو کہ رشوت بہت ضروری ہے
1: واہ واہ
2: اگر وہ خرچ زیادہ
1: قلیل ہو تنخواہ
2: تو یہ سمجھ لو کہ رشوت
1: بہت ضروری ہے
2: اور پولیس والوں کو میرا یہ مشورہ دے دو کہ پاسباں کی مرمت بہت ضروری ہے
1: پولیس والوں کو میرا یہ مشورہ دے دو
2: کہ پاسباں کی مرمت بہت ضروری ہے اور دیکھیں اگر جوان شخص اگر ہے تو کوئی بات نہیں مگر بڑھاپے میں عورت بہت ضروری ہے جوان شخص اگر ہے تو کوئی بات نہیں جوان شخص اگر ہے تو کوئی بات نہیں مگر بڑھاپے میں عورت بہت ضروری ہے اور تم اپنا عیب چھپانا ہی چاہتے ہو تو پھر جناب شیخ کی دعوت بہت ضروری جناب شیخ کی دعوت بہت ضروری ہے اب بناؤ پاپولر اب دوست ٹی وی والوں کو ہمارے دور میں شہرت بہت ضروری ہے
1: بہت اچھے
2: آئیے حضرات میں
1: یہ تھے ڈاکٹر پاپولر میرٹھی صاحب جو اپنے کلام سے نواز رہے تھے
0: سامعین ابھی اطہر شکیل بڑی خوبصورتی سے مشاعری کی نظامت کر رہے تھے ان کے متعلق کیا کہوں جو ایک پرانی روایت ہے کہ سورج کو چراغ دکھانا تو میں سورج کو چراغ تو نہیں دکھا رہا لیکن ان کو میں زحمت کلام دے رہا ہوں اس شعر کے ساتھ کہ آمد پہ تیری اترو چراغ و صبح نہ ہو اتنا بھی بود و باش کو سادہ نہیں کیا میری مراد ہے جناب اطہر شکیل نگینوی صاحب سے جناب اطہر شکیل نگینوی
1: شکریہ محترم ایک مطلع دو تین شعر ملاحظہ فرما لیجیے ذرا سا چھونے سے ایک بار پیرہن اس کا
2: واہ واہ